कवन गुण प्राण पद मिलो मेरी माई रहाओ रूप हीन बुद्ध बलहीनी मोए परदेसन दूर ते आई नाहिन दर्बन जो बनमाती मोए नाद की करो समाई खोजत खोजत पई बैरागन प्राप दर्शन कहो फिर तसाई दीन दयाल कृपाल प्रभ नानक सा संग मेरे जल बुझाई गौड़ी महला पंजवा प्रभ मिलबे को प्रीत मन लागी पाए लगो मुझे करो बेनती को संत मिले बड़ भागी रखाओ मन अर्पो तन राखो आगे मन की मत मुझे सगल त्यागी जो प्रभ की हर कथा सुनावे अन दिन फिरो पिछे वैरागी पूर्व कर्म अंकुर जा प्रगटे भेट्यो पुरख रसक बैरागी मिट्यो अंधेर मिलत हर नानक जन्म जन्म की सोई जागी गौड़ी महला पंजवा निकसरे पंखी सिमर हर पांख मिल साधु शरण गौ पूर्ण राम रतन हीरे संग राख रखाओ प्राम की कोई जनारज पंकज आद तीखेण मोह की बात काटन हार जत गुरु गोबिंद चरण कमल ताके करो निवास हर कृपा गोविंद प्राप्रीतम दीना ना सुनो अरदास कर गलो नानक के स्वामी जियो पिंड सब तुम रीरास गौड़ी महला पंजवा हर पेखन को सिमरत मन मेरा आस प्यासी चितवो दिन रहनी है कोई संत मिला वे नेरा रहाओ सेवा करो दा दासन की अनक पांत जे करो नेहोरा तुला तार तोले सो सगले बिन घर दर्श सबो ही तोरा संत प्रसाद गाये गुण सागर जन्म जन्म को जात बहोरा आंध सूख पेड़ घर नानक जन्म कृतार्थ सबल सवेरा राग गौड़ी पूर्वी महला पंजवा एक ओ अंकार सदगुर प्रसाद किन बद मिले गुसाई मेरे राम राय कोई ऐसा संत सह सुखदाता मुई मार्ग दे बताई रखाओ अंतर अलख न जाई लखिया फिर पड़दा हो मैं पाई माया मुए सब जग सोया तो परम कहो क्यों जाई एकता संगत एक गृह बसते मिल बात न करते पाई एक बदन बज दुहेले ओ बसते अगो त्रिठाई जिसका गृहदन दिया ताला कुंजी गुर सो पाई आन क्यों पाप करे ही नहीं पावे बिन सतगुर शरण आई जिनके बंधन काटे सतगुर तिन सा संग तिलवलाई पंज ना मिल मंगल गाया हर नानक भेद ना पाई मेरे राम राय इन बिद मिले गुसाई सहज भया प्रमुखिन में नाठा मिले ज्योति जो समाई रहाओ दूजा गौड़ी महला पंजवा ऐसो परचो पायो करी कृपा दयाल बीठले सतगुर मुझे बतायो रहाओ जात का देखो तात तात तुम ही मुझे यो विश्वास हो आयो कह पे करो अरदास बेनती जो सुन तो है रग रायो ले सहसा बंधन गुर तोरे ता सदा सहस हो पायो होना सा सोई फुन होसी तुद का दिखायो खंड ब्रह्मांड का एक कोठाना गुर पर्दा खोल दिखायो नौ निद नाम दान इकठाई तो बार कैठे जायो एक कनक अनक पांसा जी बहु प्रकार जायो कहो नानक परम गुर खोई है इव तत्ते तत् मिलायो गौड़ी महला पंजवा औध कटे दिन सरणारे मान गुरमिल का सवारे रहाओ करो बेनंती सुन मेरे मीता संत पहल की बेला ईहा खाड़ तलो हर लाहा आगे बसन सुहेला एव संसार विकार से मैं तरे ओ ब्रह्म ज्ञानी जिसे जगाए पी आए हर रस अकथ कथा तिन जानी जाको आए सोई विहाजो हर गुरते मने बसेरा निज कर मैल पौसु सहजे बौर ना होए गो फेरा अंतर जामी पुरख बेधाते सरदा मन की पूरे नानक दास यही सुख मांगे मोको कर संतन की तूरे गौड़ी महला पंजवा राख पिता प्रा मेरे मुझे निर्गुण सब गुण तेरे रहाओ पांच बिखादी एक गरीबा रखो रखन हारे खेद करे अर बहु संतावे आयो शरण तुहारे कर कर हारो अनक बो पाती छोड़े कतहू नाही एक बासुनता की ओटा सा संग मन जाही कर कृपा संत मिले मुए तिनते तीर जपाया संती मन दियो मुए निरपो गुरका शब्द कमाया जीत ले ओए महा बिखादी सह सोहेली बाणी कहो नानक मन पया प्रगासा पाया पद निर्वाणी गौड़ी महला पंजवा ओ अबना सीर आया निरपो संग तुम्हारे बसते यो डरन कहां ते आया रखाओ एक मैल तू होए अफारो एक मैल ने मानो एक मैल तू आपे आपे एक मैल गरीब बानो एक मैल तू पंडित भगता एक मैल खल होता
ایک میل تو سب کچھ گراہج، ایک میل کشو نہ لیتا، کاڑ کی پتری کہاں کرے بپری، کھلا منخا رو جانے، جیسا پیک کراوے باجی گھر، او تیسو ہی سا جانے، آنگ کوٹھری بہت پات کریا، آپ ہوا رکھوارا، جیسے میل راکے تیسے رہنا، کیا او کرے بیچارا، جن کس کیا سو ہی جانے، جن اے سب ساجی، کہو نان اپرم پرسوامی، قیمت اپنے کاجی، گوڑی محلہ پنواں، چھوڑ چھوڑ دے بکھیا کے رسوا، ارد رہو رے باور گاور، جو کرکھے خرے آئو پسوا رگاؤ، جو جانے تو اپنے کاج، تو سانگ نہ چالے تیرے تسوا، نانگو آئو نانگ سداسی، پھر پھر ارکال گرسوا، پیک پیک رے کسم کی لیلا، راج ماج تن ہوں لو ہسوا، شیت ڈور دن سا رہنی، جی کو کاج نہ کی نو کشوا، کارت کارت اے ہی بردھانو، ہار اتے تن کی نسوا، جو موہ ان موہ نی بالا، اس تے کٹے نہیں روج چسوا، جگ ایسا موئے گرے دکھایو، تو سرن پر تر گربسوا، مار پرو کو سنت بتایو، درڑی نانک داس، بھگت گھر جسوا، گوڑی محلہ پنجواں، تجھ بن کمن ہمارا، میرے پریتم پران ادھارا رہاؤ، انتر کی بید تم ہی جانی، تم ہی سجن سہیلے، ترسو کا میں تو تے پائے، میرے ٹھاکر اگے اتولے، برن نہ ساکو تم رے رنگا، گن دان سکھ داتے، آمیں گوچر پرب اوناسی، پورے گرتے جاتے، پرام پو کاڑ کیے نے کیول، جگتے ہو میں ماری، جن مرن کو چوکو سیسا، سا سنگ درساری، چرن پکار کرو گرسیوا، بار جو لکھوریا، جے پرساد او پوجل تریا، جن نانک پریسنگ مریا، گوڑی محلہ پنواں، تجھ بن کمری جاوے تو ہی، تیرو روب سگل دیکھ موہی رگاؤ، سرگ پیال مرت پو منڈل، سرب سمانو ایک او ہی، صرف کرت سگل کر جورے، سرمیا ٹھاکر تیری دو ہی، پاتت پاون، ٹھاکر نام تمرا، سگدائی نرمل سی تلو ہی، گیان تین نانک وڈے آئی، سنت ریسیوں گال گلو ہی، گوڑی محلہ پنوان، ملو پیارے جیا، پرکیا تمہارا تھیا رگاؤ، انگ جون بو جو نی پرمیا، بہر بہر دکھ پایا، تمری کرپا تے، مان خودے پائی ہے، دیو درس گھر آیا، سوئی ہوا جو سے پانا، اور نہ کن ہی کیتا، تمرے پانے پر مہم ہویا، جاگتنا ہی سوتا، بینو سنو تم پران پر پیارے، کرپا ند دیالا، راکھ لے ہو پتا پر میرے، اناتھے کر پرد پالا، جسنو تمہیں دکھائے ہو درسن،